0: अपना प्रोडक्ट मिलावे छी तो घी जी मसाहे हे गुल मार्केट मसाहे गुल मार्केट में हेलो के जी आफ्ताब कॉस्मेटिक्स था फैंसी कॉस्मेटिक्स था और इसरा दुबई कॉस्मेटिक्स था वन सुपर स्टोर जी दोर प्रोडक्ट उसका मिला भी जी हैदराबाद के हाथ उसका प्रोडक्ट सीधा से बात माशाल्लाह मिला भी जी तुसे नीचे जावाद कॉस्मेटिक्स हैदराबाद के टोल जिसे फात कॉस्मेटिक्स पाकिस्तान तुम्हारा प्रोडक्ट ही मिला भी जी अलकैसर सुपर स्टोर नियाजी स्टाफ के प्रोडक्ट मिला भी जी एहसान कॉस्मेटिक्स थीरी बाजूर के प्रोडक्ट मिला भी जी शामुनी शॉपिंग सेंटर थीरी बाजूर के टोल प्रोडक्ट सीधा मिला भी जी दिना इलावा बांडा दौछा के तो सटोर प्रोडक्ट से बात मिलावी जी और देना इलावा लतम्बर के हाथों सटोर प्रोडक्ट से मिलावी जी साजिद कॉस्मेटिक गुल नवाब मार्केट लतम्बर के इनाम एंड अफनान गुल नवाब मार्केट लतम्बर के मोहम्मद अच्छा मोहम्मद होलसेलर गुल नवाब मार्केट लतम्बर के तारे कॉस्मेटिक गुल नवाब मार्केट लतम्बर के सटोर प्रोडक्ट से माशाल्लाह मिलावी जी बनू जी सुमरा ही के बिल्कुल लकी गेट के हक नवाज जनरल स्टोर लकी गेट बनू के दादी सिफात कॉस्मेटिक मैन होलसेल डीलर टोल प्रोडक्ट मिलावी जी होलसेल मन सोनो मर्जी उखले लकी गेट के हक नवाज जनरल स्टोर दूर दराज जनरल स्टोर अपोजिट स्टैंडर्ड स्कूल निजम बजो के हाँ दोस्त प्रोडक्ट मिलावी जी और डोमेल के जी सदब भाई सरा यानी चाइल्ड गेफ्ट सेंटर के सिफा टूर प्रोडक्ट मिलावी जी मंगल में लेके हाँ दोस्त जी मौलाना अब्दुल खालिक सर जो टूर प्रोडक्ट से बात हो मिलावी जी इना इलावा जी हमें दोनों के अंबेरी कली के उरूसा शॉपिंग सेंटर कारीन खिताब साहब सर टूर प्रोडक्ट से बात मिलावी जी और दे सरा तख्ती नसरती के टूर प्रोडक्ट आए इंशाल्लाह इसरार भी इसरा मिलावी जी लबीब कॉस्मेटिक हम मिलावी जी सोल जॉब चौक है ना आगा दागा दा नंदी तशा आगा दागा दा ना चिदा दे इंसान खपल अक्स था अक्स अक्स चे सतवी چونکہ آئینہ چدا ہے کہ اکثر انسان کو ڈیر شینو کی قتل ہے آئینے کے حق قتل ہے ابو کے حق قتل ہے ڈیر شینو کے نو آئینہ نہ وشا دد انسان اکس تھا تک وقت سے کا تصویر ابو سے کہنا نو تصویر کا ابو سے وہ تصویر کے کہتا او خون دے تصویر کے وہ دے خاندو روسی تصویر کے کہتا وہ جوڑے تصویر کے وہ جوڑو روسی کچی تا دے پکے پیشے کڑی ہوئی گئنا نو پیشے وہ پکے روسی نو دا دے انسان آکس تا نن سول جاو داو چار سو پروگرام رو چھتے چھتے ہو رہے جی ٹھانک والے سمرہ مینہ والدیا غویو جہان منہ کرک والے سمرہ مینہ والدیا غو خر دیر دیر منہ نجی صفات کاسمیٹکس پاکستان کا فیملی پروگرام دا کھلا راس کی دوست راس کے کہ ہم دا تل دے تلا جی ویلکم ہر کلائی وی ٹیم رو سرا ختم شو دا زندگی او فگر سبوت پیو زلی بیا سیم ٹائم پہ سیم پروگرام کی بیا ملاقات کی جی روبو کی اجازت دل ویلا پامان جی فیصلی کی دوری
1: پتھر اس پر It's 12 o'clock. Hourly time check is brought to you by Radio Amar. Jan Rang Amar.